سو گاز جس پر پرمیشور دے نام اٹھ آسرنا جس دے نام اٹھ آسرنا گاز دنیا دھر چیدہ دن خوشگوار چردی کلا والا نر پاؤ نرویر رہے گا مسکرات چیرے دے سارے گی روشنی رستے دکھاوے گی گاز اس پر پرمیشور ہمیشہ اس نو یاد کر دے ہوئے آج دی خوبصورت سویر کے ایک سرمائی سویر زندگی دے براغ ورگی علا دین دے چراغ ورگی جمیں سنگنے بوڑان دی چھان جمیں مو وچ ڈبی ماں ठंड वर्गी खंड वर्गी दोस्ती दे सच वर्गी खुशी ना परे गच वर्गी मेरी सत श्री अकाल एक बार फिर से प्रवान करोंगे। इस समय पीएसएन एयरपोर्ट का ट्रैक 6 जिथे एयर इंडिया रोजाना दी रूटीन दे विच लैंड कर चुकी है और जो नवे जहाज एयर इंडिया ने चलाए ने ते तुसी इन्हां दी अगर टिकट्स बुक करनी चाहते हो एयर इंडिया दी स्पैशली कोमल नूं कॉल करो ऑल लिंक ट्रैवल तो। इस समय इंडिया जाने की टिकट कन्फर्म करके देखो 2800-3200 के नेड़े लोग मंगन लगे हुए हैं। कोमल कहते हैं कि 1700 तो लैके $2200 के इंडिया आन जान करना विद दो टैची यानी कि एक टैची लेके जाना है विद टू तो तुसी ऑल लिंक ट्रैवल दे कोमल 905-239-7711 थोड़े सफर नूं खूबसूरत बनाना सुहाना बनाना 905-239-7711 ਦੇ ਉੱਤੇ ਆਲ ਲਿੰਕ ਟਰੈਵਲ ਦੀ ਕੋਮਲ ਨੂੰ ਤੁਸੀਂ ਕੰਟੈਕਟ ਕਰਨਾ ਹੈਗਾ। ਔਰ ਸ਼ੋਅ ਨੂੰ ਸੁਣ ਰਹੇ ਹੋ ਸ਼ੋਅ ਵਿੱਚ ਮੈਂ ਅਮਰਦੀਪ ਸਿੰਘ ਬੈਨੀਪਾਲ ਔਰ ਮੇਰੇ ਨਾਲ ਮੇਰੇ ਸਾਥੀ ਅੱਜ ਪਹੁੰਚੇ ਹੋਏ ਨੇ ਲਾਈਵ ਔਨ ਲੋਕੇਸ਼ਨ।